कहया ना चित तरै, कर आचार बहु संपौ संचय, जो किश करे सो नरक परे। एको शब्द एको